0: सुर्ग अवतार हो विच हसै हो विच रोवै हो विच अति जिनसी खोवै
1: हो विच भरिए हो विच तो